اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ السلام علیکم، سنتی ہوئی تمام تر سماعتوں کو ریڈیو فضا 97.1 FM میں خوش آمدید۔ تو لسنرز، میں ہوں آپ سبھی کی ہوسٹ ون اینڈ اونلی آر جے زینب فاطمہ، اور آپ سن رہے ہیں آپ کا اپنا پسندیدہ شو دیوا ڈائلاگ، جو کہ آن ایئر ہوتا ہے صرف اور صرف ریڈیو فضا 97.1 FM اینڈ ٹیب پہ۔ تو لسنرز، جیسا کہ ہے آپ سبھی کو معلوم کہ ریڈیو فضا 97.1 FM ہی ہے وہ واحد پلیٹ فارم جہاں آپ کو ملتی ہے انفارمیشن، کمیونیکیشن اور ساتھ ہی ساتھ انٹرٹینمنٹ۔ سو ڈیئر لسنرز، پوری کوشش کی جاتی ہے کہ اس پیٹرن کو ہم اور آپ لے کے چلیں ایک ساتھ، اب سے لے کے ٹھیک 2 گھنٹے تک، یعنی ٹھیک 10 بجے سے لے کے ٹھیک 12 بجے تک ہم اور آپ رہیں گے ساتھ ساتھ۔ سو دی لسنرز، پوری کوشش ہوگی کہ ڈیوا ڈائلاگ میں ہم وہی تمام تر ٹاپکس شامل کریں جو کہ ہمارے لسنرز سننا چاہتے ہیں، اور ساتھ ہی ساتھ ہر طرح کے موضوعات پہ گپ شپ ہو، ایسے موضوعات جو آپ کو پسند ہو، کچھ آپ کی باتیں سنی جائیں اور ساتھ ہی ساتھ کچھ آپ کو اپنی داستان سنائی جائے۔ سو ہمیشہ کی طرح آج بھی میں آپ سبھی کے لیے لے کر آئی ہوں کچھ اسی طرح کے مزیدار سے ٹاپکس، آج کے دن کے حوالے سے، زندگی کے حوالے سے اور آپ کی پرسنل لائف سے ریلیٹڈ۔ سو دیئر لسنرز، انتظار کی سوال کا ہے ڈیوا ڈائیلاگ میں، ابھی اٹھائیے فون 0115710097، یہ ہے ہمارے اسٹوڈیو کا آفیشیل واٹس ایپ نمبر، یعنی کہ میرا اور آپ کا رابطے کا نمبر۔ یہ وہ نمبر ہے جس کے ذریعے سے آپ مجھ سے جڑ سکتے ہیں، نہ صرف آپ مجھ سے جڑ سکتے ہیں بلکہ مجھ سے سبھی باتیں شیئر کر سکتے ہیں، وہ سب جو آپ اس وقت سوچ رہے ہیں، آپ کے مائنڈ میں چل رہا ہے، یا پھر اپنی زندگی کو لے کر وہ تمام تر پہلو جو بعض اوقات انسان کو کرتے ہیں تھوڑا سا ڈسٹرب۔ سو اگر اس وقت آپ کے مائنڈ میں بھی کوئی ایسی ہلچل چل رہی ہے، کوئی ایسی چیز جو آپ کو بودر کر رہی ہے، سو ٹیک اے شارٹ بریک اور آرام سے، سکون سے، اطمینان سے بیٹھیے، ایک لمبا سانس لیجیے اور بلا جھجک مجھ سے شیئر کریں۔ میں پوری کوشش کروں گی کہ آپ کو ایک اچھا سا پیس آف ایڈوائس دوں اور ساتھ ہی ساتھ آپ کی تمام تر سمسیاؤں کا حل نکالوں۔ اور اس کے علاوہ اگر آپ آ چکے ہیں زندگی کی ان مصروفیات سے تنگ، تو کوئی بات نہیں، اٹس پارٹ آف آ لائف۔ سو میں یہی کہوں گی کہ آپ ابھی ہمیں ٹیون کریں ریڈیو فضا 97.1 FM کو، اور اس دن کو مزید خوبصورت اور یادگار بنا لیجیے، کیونکہ کبھی کبھی انسان کا دل کرتا ہے کہ انسان کچھ ایسا سنیے جو کہ اس کے موڈ کو لائٹن اپ کر دے، ریفریش کر دے۔ سو اس کے لیے آپ کو ضرورت ہے کہ آپ کسی خوبصورت سی آواز کو ٹیون کریں۔ سو جیسا کہ آپ سبھی کو معلوم ہے کہ آر جے زینب فاطمہ کی آواز ہے بہت ہی زیادہ اچھی، سو آپ مجھے ٹیون کر سکتے ہیں، اس سے آپ کا موڈ بھی اچھا ہو جائے گا اور آٹومیٹکلی دن بھی اچھا ہو جائے گا۔ ویل لسنرز، یہ تھا ایک چھوٹا سا جوک، اب ذرا جوک سے ہٹ کر سیریسلی بات کرتے ہیں۔ تو میں آپ سبھی کو بتاتی چلتی ہوں کہ www.radiofaza.com.uk یہ ہے ہماری آفیشیل ویب سائٹ، یعنی یہ وہ ویب سائٹ ہے جس کے تھرو آپ ہمیں ٹیون کر سکتے ہیں۔ نہ صرف آپ ہمیں ٹیون کر سکتے ہیں بلکہ ریڈیو فضا 97.1 FM سے جڑی ہر طرح کی معلومات آپ یہاں سے حاصل کر سکتے ہیں۔ سو اس ویب سائٹ کے تھرو آپ بن سکتے ہیں ہماری فیملی کا حصہ، ریڈیو فضا 97.1 FM میں ہونے والے تمام تر نئے ایونٹ سے متعلق معلومات ہو یا ہو تمام تر آر جے کی انفارمیشن، آپ جان سکتے ہیں کہ آپ کا پسندیدہ آر جے کون سے دن کس شو میں ہے آنے والا۔ سو ابھی اس کو ٹیون کریں، اور اگر آپ چاہیں تو آپ ہماری ویب سائٹ، سوری اپلیکیشن، اسے بھی انسٹال کر سکتے ہیں۔ سمپل سا طریقہ ہے، کرنا آپ کو کچھ زیادہ نہیں ہے، آپ کو جانا ہے ایپل سٹور یا پھر گوگل سٹور، وہاں جا کے سرچ کرنا ہے ریڈیو فضا 97.1 FM، اور
और विद इन अ फ्यू सेकेंड्स एक पर्पल कलर का स्क्रीन आइकन आप सभी की स्क्रीन पे डिस्प्ले हो जाएगा। जी हाँ, आप बिल्कुल ठीक समझे, यही है हमारी एप्लीकेशन। सो जल्दी से इसको इंस्टॉल कर लीजिए ताकि इसी तरह से आप हमारे संग जुड़े रहें, बंधे रहें और आप हमें अपनी मौजूदगी का एहसास दिलाते रहें। सो डी लिसनर्स, डीवा डायलॉग में मैंने वो तमाम तरीके आप सभी से शेयर कर दिए हैं जिनसे आप हमसे जुड़ सकते हैं। सो ये अब आप पे डिपेंड करता है कि आप किस तरह से हमें अपने होने का एहसास दिलाते हैं। सो मुझे बहुत अच्छा लगता है जब आप मुझे अपना फीडबैक देते हैं, बताते हैं कि आपको शो कैसा लग रहा है और डिफरेंट मौजूदात पे डिस्कशन करते हैं। इससे मुझे मालूम होता है कि आप किस कदर गौर से हमें सुन रहे हैं। वेल लिसनर्स, मुझे बहुत अच्छा लगा कि आपने कल की रेसिपी को ट्राई किया और हमारी एक दो लिसनर्स ऐसी हैं जिन्होंने बकायदा मुझे फीडबैक दिया, ना सिर्फ फीडबैक दिया बल्कि पिक्चर्स भी बना कर शेयर की, तो मुझे बहुत अच्छा लगा एंड थैंक यू सो मच कि आपने मेरी बताई हुई रेसिपी को ट्राई किया। और लिसनर्स, अगर आप चाहते हैं कि इसी तरह की कोई ऐसी रेसिपी जिसकी आपको किसी डिश की आपको रेसिपी चाहिए या आप चाहते हैं कि मैं किसी मखसूस रेसिपी के मुतल्लिक गुफ्तगु करूँ, सो उसके लिए भी आप इसी तरह से मुझे बता सकते हैं। आई वुड लव टू डिस्कस द टॉपिक जो आप सभी को पसंद हो। सो डियर लिसनर्स, कैसे हैं आप सब? उम्मीद करती हूँ आप सभी ठीक ठाक होंगे, हैरियत से होंगे और अभी तक अपने इस दिन का आगाज कर चुके होंगे। लेकिन जस्ट इन केस अगर अभी तक आपने इस दिन का आगाज नहीं किया या आप अभी भी इस कश्मकश में मुब्तला हैं कि क्या मुझे आज के दिन उठना चाहिए या फिर थोड़ी देर मजीद बिस्तर पर रह लेना चाहिए, या आप ये सोच रहे हैं कि क्यों ना आज ऑफिस से ऑफ कर लिया जाए, सो इट्स द टाइम, इट्स द मोमेंट, आपने खुद को एक्टिव करना है, बिस्तर को छोड़ देना है और उठ खड़ा होना है। आई नो हर सुबह इंसान के माइंड में ये सब थॉट्स ज़रूर सर्कुलेट करती हैं कि काश आज मुझे काम पर ना जाना पड़े, काश ऐसा हो कि ज़िंदगी स्टॉप हो जाए और बस आराम आराम और बस आराम की बात हो, लेकिन ऐसा मुमकिन नहीं है क्योंकि ज़िंदगी को हमने आगे बढ़ाना है, सो काम पर तो जाना पड़ेगा। सो डियर लिसनर्स, इस दिन का बाकायदा तौर पर आगाज करें, उठकर फ्रेश हो जाएं और कॉफ़ी का मग लेकर बैल्कनी में आ जाएं और बाहर का खूबसूरत सा नज़ारा देखते देखते आज के दिन के हवाले से प्लानिंग करें। वैसे जुमा का दिन इस तरह से भी बहुत सारे लोगों को अच्छा लगता है क्योंकि जुमा इज़ द रिमाइंडर कि अब फाइनली वीकेंड आने वाला है। सो जो आपने पूरे हफ्ते काम काज किया होता है उससे आपको एक ब्रेक मिलता है, एक ऐसा ब्रेक जिसमें आप खुद को टाइम दे सकते हैं, फैमिली को टाइम दे सकते हैं और साथ ही साथ आप अपनी हॉबीज में वर्क कर सकते हैं। सो डियर लिसनर्स, इसीलिए मैं कह रही हूँ कि आज का दिन है काफ़ी ज़्यादा एक्साइटिंग, सो जल्दी से इस डे को स्टार्ट करें और एक अच्छा सा हेल्दी सा मील ले लें क्योंकि मील बहुत ही ज़्यादा ज़रूरी होता है एनर्जी के लिए। अब सर बात करते हैं उन सभी लिसनर्स की जो कि ड्राइव कर रही हैं और उन्होंने बिस्तर को काफ़ी देर पहले छोड़ दिया है और अब वो रवा दवा हैं अपने ऑफिस की तरफ, स्कूल की तरफ, यूनिवर्सिटी की तरफ या फिर कॉलेज की तरफ। तो अगर आप हैं रास्ते में या आप बनाना चाहते हैं अपनी इस डेस्टिनेशन को मज़ीद खूबसूरत, सो उसके लिए आप हमें फ़ज़ा डैप के थ्रू ट्यून कर सकते हैं। सो जो लिसनर्स जितनी भी सुनती हुई समाते हैं, मुझे बताइए कि आप इस वक्त दुनिया के किस कोने में मौजूद हैं और दुनिया में कहां से और क्या करते करते मुझे ट्यून कर रहे हैं। जैसा कि आप सभी को मालूम है कि आज है जुमातुल मुबारक, सो जुमा के हवाले से आज शो में काफ़ी सारी बातें डिस्कस करेंगे और दीगर मामूलात ज़िंदगी भी होगी और आज का शो थोड़ा सा डिफरेंट होगा एज़ कम्पेयर टू द डेली बेसिस, क्योंकि फ्राइडे को हम एक रिमाइंडर देते हैं आप सभी को और पूरी कोशिश ये की जाती है कि रिमाइंडर ऐसा हो कि जिससे आपका और आपके गॉड का कनेक्शन बिल्ड हो। सो शो का बकायदा आगाज़ करते हैं, गुफ्तगु का सिलसिला मज़ीद आगे बढ़ाएंगे, बहुत सारी गपशप करेंगे, आपकी भी दास्तान सुनेंगे, लेकिन फिल वक्त के लिए सुनते हैं खूबसूरत सा एक कलाम। सो ये कलाम शामिल करते हैं शो में, आप सभी से मुलाकात होगी इस कलाम के उस पार। तब तक के लिए इसी तरह से डीवा डायलॉग को सुनते रहें।

0: ठहरिए जरा, ये कमर्शियल तो सुन ले।
1: नॉटिंघम तैयार है एक यादगार परफॉर्मेंस के लिए।
2: वे मैं तेनु कितना प्यार कर दिया।
1: 79th पाकिस्तान इंडिपेंडेंस डे सेलिब्रेशन।
2: एक बात बताओ तो, यादों में मरते हो।
1: आ रहे हैं नॉटिंघम में हसी भेज एंड मुकी। अपनी जबरदस्त लाइव परफॉर्मेंस और ट्रैक्स के साथ भूलिए मत, फ्राइडे 14 अगस्त शाम 6 बजे से रात के तक, एक्सटेंशन नवाब 527 लोटस रोड नॉटिंघम NG51EL। अपनी फैमिली और दोस्तों के साथ इस शानदार सेलिब्रेशन का हिस्सा बनिए। जी एक यादगार शाम पाकिस्तान के नाम। बुकिंग के लिए अभी कॉल करें 07802988615 07715299779। एक ही स्टेज और बहुत सी सेलिब्रेशन, हसीब हेज और मुकी का धमाकेदार लाइव परफॉर्मेंस। Book your tickets now, excelsinnawab.co.uk.
3: Are you looking for help in English, Maths and Science? Slasser Tuition Centre and Homeschooling Academy can provide help to your child. We offer support in SATs, 11 plus, GCSE exams and A-level Maths, Physics, Chemistry and Biology. To book a free assessment to check the ability of your child, call us on 01159 168 231 or 07968 046 444. Slasser Tuition Centre and Homeschooling Academy. 64A to 64B, Northgate, New Basford, Nottingham. NG7 7FY. We are dedicated to helping your children reach their full potential. Slasser. Students Learning and Skills Academy.
4: रोज रोज सेम रूटीन से बोर हो गए हैं,
5: तो अब वक्त है अपना मूड चेंज करने का।
4: वेलकम टू मूड रेस्टोरेंट, जहां हर बाइट के साथ मिलता है परफेक्ट टेस्ट और परफेक्ट वाइब्स।
5: चाहे हो फ्रेंड्स के साथ हैंग आउट, फैमिली डिनर या मी टाइम, मूड रेस्टोरेंट है हर ओकेजन के लिए परफेक्ट।
4: Delicious premium steak, juicy burgers, creamy pastas और fresh drinks, सब कुछ एक ही जगह।
5: क्योंकि जब खाना हो जबरदस्त तो मूड खुद ही बन जाता है।
4: तो आज ही विजिट करें मूड रेस्टोरेंट, moodnottingham.com, 948 Woodsboro Road, Nottingham, NG35QS।
5: हर दिन को बनाए स्पेशल मूड रेस्टोरेंट,
4: टेस्ट भी वाइब भी।
6: हेलो, कहाँ पर हैं आप?
7: जी मैं कहाँ हो सकता हूँ, या आपके दिल में या फिर ऑफिस में?
6: अरे जाने दें, बातें बनाना तो कोई आपसे सीखे, हमारे लिए तो वक्त ही कहाँ है आपके पास।
7: आय हाय, हर वक्त मिर्चें चबा के रखती हैं आप।
6: अरे मिर्चों से याद आया, घर में ना आटा है, ना दालें हैं, ना चावल हैं, और ना ही आपकी कॉफी मौजूद है, और इसके अलावा ग्रोसरीज की एक लंबी लिस्ट है, लेकिन आप तो आप है ना।
7: तो फिक्र किस बात की है, पाक फूड्स है ना, जहाँ पर ग्रोसरीज की तमाम आइटम्स निहायत ही मुनासिब रेट्स पर अवेलेबल हैं।
8: When you're running out of time and you have to purchase groceries, then come to Park Foods, 152 Sinnentondale, Nottingham, NG24H.
9: जी हाँ, तो once again welcome back, एक बार फिर से खुश आमदीद करते हैं तमाम सुनते भी समातों को रेडियो फॉर 97.1 FM के लाइव स्टूडियो से। प्रोग्राम आप सुन रहे हैं लंच बॉक्स लाउंज, आवाज़ आप सुन रहे हैं सलूराज की। सवाल उसी के साथ साथ प्रोग्राम एक छोटी कमर्शियल ब्रेक खा हो चुकी थी, कमर्शियल ब्रेक के बाद ही आपसे मुलाकात। प्रोग्राम में बड़ा खूबसूरत सा एक टॉपिक शामिल करवाया गया कि उम्मीदों के प्याले अल्लाह के सिवा कौन भर सकता है, और मुझे कहा गया कि इसके बारे में डिस्कस करें प्रोग्राम में, तो मैं ज़रूर करूँगी। क्योंकि उम्मीदें पूरी करने वाला जो है ना, वो दिलों को सुकून देने वाला और मायूसी को उम्मीद में बदलने वाला सिर्फ اللہ ہی ہے, صرف رب کی ذات ہی ہے. اسلامی تعلیمات کے مطابق مسلمان کو اپنی اصل امید اور بھروسہ صرف رب کی ذات پہ رکھنا چاہیے. وہ بڑا ہی پیارا فرمان تھا کہ اور جو اللہ پر بھروسہ کرے تو وہ اس کے لیے وہی کافی ہے. پھر اسی کے ساتھ ایک اور چھوٹا سا فرمان تھا, ایک اور چھوٹے سے مقام پر فرمایا گیا تھا کہ اللہ کی رحمت سے نا امید نہ ہو. انسان اسباب اختیار کرتا ہے اور لیکن کامیابی اور امید کے پیچھے جو ہے نا وہ اللہ تعالیٰ کا حکم ہوتا ہے. جب ہر دروازہ بند نظر آئے تب بھی جو ہے وہ رب کی ذات, رب کی رحمت سے نا امید نہ ہونا بلکہ امید رکھنی چاہیے. اللہ کی مخلوق سے بھی امید رکھنی چاہیے مگر اصل آس اور بھروسہ جو ہے نا وہ رب کی ذات پر ہی رکھنا چاہیے, کیونکہ وہی بات آ گئی کہ وہی در ہے جہاں سے بار بار مانگتے ہوئے شرمندہ نہیں کیا جاتا, جہاں پر یہ احساس نہیں دلایا جاتا کہ تو چھوٹا ہے اور تو بڑا ہے, تیرا مقام یہ ہے اور تیرا مقام یہ ہے. اور کہتے ہیں نا بے شک مشکل کے ساتھ آسانی ہے, تو اگر کوئی مشکل پیش آ بھی رہی ہے تو اس کے ساتھ آسانی کا حل بھی ضرور آتا ہے. ایک حدیث میں بڑا ہی پیارا فرمان ہے کہ میں اپنے بندوں کے گمان کے مطابق ہوتا ہوں. تب جیسا جیسا ہم سوچتے ہیں ویسا ویسا ہی ہوتا ہے. اگر ہم اپنے رب پر امید لگائیں گے کہ یہ چیز ایسے ہوگی تو ویسے ہی ہوگی. وہ بڑی ہی پیاری بات تھی, میں اس کو پروگرام میں شامل کروانا چاہوں گی. میری چاہت ہے اور ایک تیری چاہت ہے, ہوگا وہی جو میری چاہت ہے. بس اگر تو نے سپورٹ کر دیا اپنے آپ کو اس کے لیے جو میری چاہت ہے تو وہ بھی ملے گا جو تیری چاہت ہے. اگر تو نے مخالفت کی اس کی جو میری چاہت ہے تو میں تھکا دوں گا اس میں جو تیری چاہت ہے, اور پھر وہی ہوگا جو میری چاہت ہے. یعنی کہ بندے اگر اللہ سے اپنے رب سے اچھی امید رکھیں گے, اس پر بھروسہ کریں گے تو رب کی ذات جو ہے نا اس کے لیے خیر کی خبر ہی پیدا کرے گی. اور جب آپ ہم لوگ نا امید ہو جاتے ہیں نا, کوئی چھوٹی سی پریشانی آ جاتی ہے اور ہم لوگ پریشان ہو جاتے ہیں, تو پریشان ہونے کی کوئی بات نہیں ہے. اگر اس نے آپ کو مصیبت میں ڈالا, مشکل میں ڈالا, تو ایک دروازہ ایسا بھی رکھا ہوگا جہاں سے آسانیوں کا جو آسانیوں کا دروازہ ہوگا. امید کے چراغ بجھ جائیں تو اللہ انہیں پھر روشن کر دیتا ہے, رستے بند ہو جائیں تو وہ نئے رستے کھول دیتا ہے. اسی لیے امید کے پیالے اللہ کے سوا کوئی نہیں بھر سکتا. بس یہی دعا کریں کہ اللہ تعالیٰ رب کی ذات آپ کو ان لوگوں میں شامل کرے, اتنا آپ کو دے کہ آپ اس کے بندوں کا وسیلہ بنیں. جب انسان خود کو بے بس محسوس کرتا ہے تو رب اس کے لیے ایسے رستے پیدا کر دیتا ہے جن کا اسے گمان بھی نہیں ہوتا. دنیا کے لوگ کبھی ہی ساتھ دیتے ہیں اور کبھی نہیں دیتے, لیکن ایک رب کی ذات ہے جو ہر حال میں اپنے بندے کی دعاؤں کو سنتا ہے, ہر حال میں اس کا ساتھ دیتا ہے. یہ نہیں کہتا کہ تو غلط ہے بلکہ وہ اس کو اس غلطی کو سدھارنے کا طریقہ بتاتا ہے. اور پھر کہتے ہیں نا کہ بے شک اللہ جسے چاہے ہدایت دے سکتا ہے. قرآن کریم میں اللہ تعالیٰ نے فرمایا تھا کہ اور جب میرے بندے آپ سے میرے بارے میں پوچھیں تو کہہ دیجئے میں قریب ہوں, دعا کرنے والوں کی دل کی دعا قبول کرتا ہوں جب وہ مجھے پکارتے ہیں. بس رب کی ذات پر بھروسہ کریں, وہ آپ کو کبھی بھی اکیلا نہیں چھوڑیں گے. سوال اسی کے ساتھ ساتھ ایک چھوٹا سا کلام پروگرام میں شامل کرے جاتے ہیں. سوال آئیے سنتے اس خوبصورتی آواز کو, اس کے اس پار رہے گی آپ سے ملاقات. سو اسٹے ٹیون فضل 87.1 FM اینڈ ڈیپ.